नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट राज्यमा नयाँ सरकारले दायित्व ग्रहण गरेपछि सरकारको कामकाज तथा उन्नयनमूलक पदक्षेपहरूलाई नयाँ गति प्रदानको उद्देश्य मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो कतिपय विभागीय बैठकमा बस्नुभएको छ। मुख्यमन्त्रीले खाद्य राजुवा वितरण र ग्राहक परिक्रमा विभागसँग भएको बैठकमा कृषकहरूबाट धान संग्रहको स्थिति मूल्यायन गर्नुभयो। उहाँले अधिकारीहरूलाई कृषकहरूसँग धान किन्ने प्रक्रिया अधिक सजिलो गर्नलाई परामर्श पनि दिनुभएको छ। डाक्टर शर्माले साथै कृषकहरूले उनीहरूको कठोर परिश्रमको लागि उचित मूल्य हासिल गराउनु निश्चित गरी यो पाली पनि धान किन्ने क्षेत्रमा धेरै गुरुत्व दिनलाई अधिकारीहरूलाई निर्देश दिनुभएको छ। वित्त विभागसँग भएको अर्को एउटा बैठकमा मुख्यमन्त्री शर्माले राज्य सरकारको योजनाहरूको स्थिति पर्यालोचना गर्नु उपरान्त आउने बजेट अधिवेशनको अघि राज्यको वित्तीय व्यवस्था तथा जनताको प्रस्तुतिपूर्तिको विभिन्न दिशामा छलफल गर्नुहुन्छ। मुख्यमन्त्रीले लोकनिर्माण

सँग पनि बैठक गर्नुहुन्छ। उहाँले असम माला लगायत राज्यको मुख्य जोगाजोग योजनाहरूको अग्रगति पर्यालोचना गरी अधिकारीहरूलाई सड़क र पुल निर्माणको काम तीव्र गर्न आह्वान गर्नुहुन्छ। 16 असम विधानसभाको बजेट अधिवेशन जुलाईको पहिलो हप्तामा अनुष्ठित हुनेछ भने मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। हिजो भट्टद्रवामा सांवादिकको अघि मुख्यमन्त्रीले यो सन्दर्भमा भन्नुभयो कि बजेट प्रस्तुतको लागि विभिन्न विभागसँग यो विषयमा छलफल भएको छ। त्यस उपरान्त विधानसभा निर्वाचनको पूर्व यो क्षेत्रमा हासिल गरेका सुझावहरू पर्यालोचना गरिएको छ भनी डाक्टर शर्माले प्रकाश गर्नुभएको छ। उहाँ साथै भन्नुहुन्छ कि अहिलेसम्म रूपायण नभएका प्रकल्प र रूपायणको लागि चिन्ता चर्चा गरिरहेका प्रकल्प सन्दर्भमा छलफल गरिएको छ। हालैको निर्वाचनमा विपुल संख्या गरिष्ठताले विजय गरेपछि सरकारको प्रति जनताको आशा आकांक्षा पनि निश्चित हिसाबले वृद्धि हुनेछ भनी उल्लेख गरी मुख्यमन्त्रीले भन्नुभयो कि यसले गर्दा सरकारको दायबद्धता पनि वृद्धि हुनेछ। विधानसभा निर्वाचनपछि नै बीजेपीले 9 लोकसभा समष्टिको उपनिर्वाचनको लागि आवश्यक प्रस्तुति शुरू गरेको छ। राज्य बीजेपीका सभापति दिलीप शैक्याले हिजो एउटा सूचनाद्वारा 9 लोकसभा उपनिर्वाचन परिचालन गर्न विधायक पिचुस हाजारीकेलाई आह्वायक हिसाबले एउटा समिति गठन गर्नुभएको छ। श्रोताहरूले समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। सरकारले पेट्रोलको आयात प्रति लिटरमा 3 रूपियाँ गरी विशेष अतिरिक्त आबकारी शुल्क लगाएको छ। वित्त मन्त्रालयले यो सन्दर्भमा हिजो जारी गरेको अधिसूचना अनुसार डिजेलको निर्यातमा विशेष अतिरिक्त आबकारी शुल्क प्रति लिटरमा 23 रूपियाँदेखि 16 रूपियाँ 50 पैसामा कमाएको छ। त्यसै गरी विमानको टर्बाइन इन्धनमा विशेष अतिरिक्त आबकारी शुल्क प्रति लिटरमा 33 रूपियाँदेखि 16 रूपियाँमा कम्ती पारेको छ। यो संशोधित मूल्य आजदेखि पछिल्लो 2 हप्ताको लागि प्रयोज्य हुनेछ। राज्यको विभिन्न ठाउँमा बिहिबार रात्रिदेखि भएको मुसलधारे पानी परेको हुँदा धेरै अञ्चल जलमग्न भई जनतालाई विभिन्न समस्याको सम्मुखीन हुनु परेको समाचार हामीलाई आएको छ। असम सम्झौता रूपायण विभागको दायित्व हासिल गरेपछि मन्त्री अतुल बराले हिजो गुवाहाटीको पश्चिम बरागाउँको शहीद स्मारक क्षेत्रमा असम आन्दोलनका शहीदहरूप्रति श्रद्धा निवेदन गर्नुहुन्छ। श्री बराले डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वाधीन सरकारको मन्त्री सभाका सदस्य हिसाबले पुनः यो विभागको दायित्व हासिल गरेका छन्। हिजो विभागीय अधिकारीहरूसँग शहीद स्मारक क्षेत्रमा उपस्थित भई मन्त्रीले भन्नुभयो कि असम सम्झौताको 6 नम्बर दफा रूपायणको लागि गठन गरेको अवकाशप्राप्त न्यायाधीश विप्लव कुमार शर्मा समितिले जनाएको अनुमोदनहरू कार्यकारी गर्नुलाई पूर्वको सरकारले मन्त्रीसभामा सिद्धान्त ग्रहण गरेको थियो। यो चोटि रहल कामहरू सम्पूर्ण गर्नलाई अघि बढ़िने छ भने श्री बरालले सांवादिक अघि प्रकाश गर्नुभएको छ। राष्ट्रिय परीक्षण संस्थाले आउँदो 21 जुनमा चिकित्सा विज्ञानको स्नातक पाठ्यक्रममा नाम भर्नाको राष्ट्रिय योग्यता निरूपण तथा प्रवेश परीक्षा निट पुनः अनुष्ठित गर्ने कुरो घोषणा गरेको छ। यसको अघि प्रश्न कागज फादिल भएको अभियोगमा गत 13 मेमा अनुष्ठित निट परीक्षा रद्द गरिदिएको थियो। आईपीएल क्रिकेट प्रतियोगितामा गत रात्री लखनऊको एकमा स्टेडियममा अनुष्ठित एउटा खेलमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 7 विकेटमा पराजित गरेको छ। प्रतियोगितामा आज कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्स विरूद्ध अवतीर्ण हुनेछ। खेला साँझ 7:30 बजे शुरू हुनेछ। सुन्दै हुन्थ्यो समाचार पूरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729

0: किलोहर्ट्ज र एफएनबैंडको 101.6 मेगाहर्ट्जमा स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन आज शनिबार भएको हुनाले कार्यक्रममा अब प्रस्तुत छ श्रोताहरूको प्रिय साहित्यिक कार्यक्रम। कार्यक्रममा पहिला स्वरचित कविता वाचन सुन्नुहोस् परिस्मिता देवीबाट।
1: मेरो कविताको शीर्षक छ आँधी आयो आँधी आयो, आयो आयो आँधी आयो भन्दैछन् सबैले, विकराल एक हुन्डरी आओस् चाहँदैछन् सबैले। नव जग सबै त्रस्त छ, वायुमण्डल झनै सन्त्रस्त छ, सम्पूर्ण आकाश अशान्त छ, कालो बादल बौलाउन थालेको छ, भयंकर हुंकारले धरती नै कम्पमान छ, झिलिक झिलिक चट्याङ वर्षेको छ, सबैको शरीर थरथर कामेको छ, भीर पाखा गाउँ बेसी अनि सहर सहर धपक्क धपक्क बलेको छ, कान आँखा पल पल अवरुद्ध छ, आयो आयो आँधी आयो सबै एक तमासले कराउँदैछन्। मान्छेको त के कुरा गरूं, जीव जन्तु चरा चुरुङ्गीमा अन्धा धन्दा खैला बैला मच्चिएको छ, जो जता छ त्यो त्यतै दिशाहीन भागा भाग चलेको छ, सबैलाई आ आफ्नो जिउ जोगाउन धौ धौ छ, खिएका मकिएका जीर्ण तन धडाधड जता ततै ढल्दैछन्, काला कलुषित कायर मन दन्दनी आगोमा गई चर्को स्वरमा

0: सँगै चर्को स्वरमा चिच्याएको सुन्दैछु, आँधी आयो भूकम्पित गन आवाज सुन्दैछु। मेरो कविताको शीर्षक छ सुखको खोजीमा। आकाश तारा घाम जुन सधैँ चलेकाली आफ्नै धुन, सोधे हावालाई गतिमान प्रकाशलाई, दिन र रात प्रहर प्रहरलाई, चराचुरुङ्गी आ आफ्नै भाकामा, तल्लीन हर्ष विषाद र प्रेम विरहमा, जीव जन्तु घरेलु बनेलु लगातार रत रहेका जीवन युद्धमा, सराई घाटको माथिबाट नभमा नजर पुगेसम्म खोजिरहे ब्रह्मपुत्रको विशाललाई, खेरी खेरी सोधिरहे काजीरङ्गाको निर्जनतालाई, कोतारी कोतारी जाँची हिँडे निर्मम वास्तवतालाई, उचाली पछारी निचोरी हेरे बगैँचाका फुल फुलमा, उल्टै पल्टै सुमसुमै सुमसुमै तलास गरी हेरे, सुख कहीँ लुकेको पाइन, खुसी कहीँ छुपेको पाइन, दुःख लुकाए सुख मनमा पाउनु पर्ने रहेछ, पीडाको चिहानमाथि मुस्कान पो छर्नु पर्ने रहेछ, स्वार्थ आफ्नो त्याग्न सके मनमा सुख फुल्द रहेछ, दस जनाको लागि केही गर्न सके जुनी जुनी गुराँस फुल्दो रहेछ। मेरो कविताको शीर्षक छ म बाँड्छु मिठा मिठा बोली। टलक्क टल्कने सुकिलो परिधानभित्र कस्तो होला तिम्रो शरीर, कस्तो छ होला तिम्रो मन, सम्झ सम्झ कहिले हाँसेका थियौँ मुक्त निश्चल निष्कलङ्क अट्टहास, ख्याल गर त पुण्यको टह टह जुनलाई ननिहारेको कति भो, औँसीको कालो रातमा तारा नगनेको कति भो, फुलसँग मन खोलेर कुरा नगरेको कति भो, पुतली समात्न पसिना काट्दै पछि पछि नदगुरेको कति भो, रिमझिम झरीमा नरुझेको फागुने हुरीमा मन नबतासिएको, ओठबाट हरदम गीतको काली नझरेको, एकान्तमा आफूलाई प्रसाधानले नसिँगारेको, लोहितको धारमा स्वच्छन्द नपौडिएको, सुविधा परेमा निर्लज्ज बदमासी नगरेको, अन्तरङ्ग साथीहरूसँग प्रेममय झैँ झगडा नभएको, सोच त सोच एक पल सोच कति भो, आफैमा गमक्क गम्किने अभिजात्यको वस्त्र फ्याँकेर निर्वस्त्र बन त एकान्तमा एक दिन, अतृप्त चाहना र बासनाको जालो काटेर मनलाई हलुङ्गो पार त एक दिन, आऊ मेरो साथमा बाँच्न सिक छिन छिन सन्तोषको सागरमा, यो मनलाई नुहाइदेऊ हर दिन, निमुखो यो मनलाई टुहुरो पारेर किन यसरी कता भौतारिएका दिन दिन, परिपूर्णताको बीचमा पनि रहन्छौ तिमी सदा दुखी बनी, गरिबीको सङ्गमा पनि रहन्छु सदा म सुखी बनी, सोध्दछौ सधैँ तिमी मलाई के हो कारण भनी, किन भने प्रतिदिन बजारमा तिमी बेच्दछौ तिता गोली, तर म बाँड्छु मिठा मिठा बोली। धन्यवाद।
1: श्रोताबिन, परिस्मिता देवीबाट सरचित कविता वाचनपछि अब सिकार्नुहोस् एउटा लघु कथा। यसका लेखक हुनुहुन्छ पूर्णबहादुर छेत्री। सुन्नुहोस् गङ्गा छेत्रीबाट।

झ्याम झुडुम चिसा फुटेको आवाज आयो कोठाभित्रबाट। यो आवाजले रूपनारायणको मनोयोग भङ्ग गरिदियो। यसै पनि ऊ कहिले शान्तिले समाचार पत्र हेर्न पाउँदैन, कहिले समाचार पत्र खोलेको मात्र हुन्छ श्रीमती चर्किन्छिन्। होइन, गाई दुएर चाहिँ हेर्नु नि हो, त्यो त भोकाउँदैन पनि सेलाउँदैन पनि। कहिले फेरि नाति केटो आएर केस तान्न थाल्छ, अनेक र ओली सोधेर ब्वाक्क लाउँछ। आफ्ना अभिरुचिलाई यसरी मायाले पछार्नले ऊ पढ्न छोडेर नातिसँग जिस्किन थाल्छ। पढ्दा पढ्दै घरिघरि फोन बज्यो भने उसलाई असाध्यै विरक्त लाग्छ। समाचारको गहिराईमा डुबेको बेला पनि फोन आई रिसिभ त गर्न पर्यो, रिसिभ गर्यो, उताबाट आवाज आउँछ, ग्यासुद्दिन भाइ, आमी शामसुल मोइराबारी थिए केसी रङ नम्बर, ए जे हुन्छ अब भयो, फोन बन्द गर्नु सिवाय उसको विकल्प केही रहँदैन। पहिले समाचार पत्रका हेडलाइनहरू सरस्वती पढेर मात्र विस्तृत समाचार पढ्ने बानी रूपनारायणको पुरानै हो। हिजो आज समाचार पत्रहरूमा राम्रा र सकारात्मक समाचार खोल्नु मूर्खता हो भन्ने ऊ राम्ररी जान्दछ। तापनि अन्तिममा एउटा राम्रो समाचार पढे मात्रै समाचार पत्र बन्द गर्न चाहन्थ्यो रूपनारायण। माथिदेखि एक एक समाचार पढ्दै गयो। मुख्यमन्त्रीको आमसभामा साम्प्रदायिक भाषण, भविष्यमा भारतको प्रधानमन्त्री हुने आफै घोषणा, बाढीले बगायो धेमाजीको चार परिवार, हेलिकप्टरद्वारा मुख्यमन्त्रीको बाढ क्षेत्र निरीक्षण, बोक्सीको शङ्कमा एउटै परिवारको पाँचजनाको हत्या, राजधानीमा 10 वर्षै नाबालिकाको सामूहिक बलात्कार, आरोपी फरार, राहत सामग्री बेचेको पैसा लिँदा लिँदै जिल्ला अधिकारी श्याम मिश्र पक्रिए, नोकरीबाट तत्काल निलम्बन, श्याम मिश्र जिल्ला अधिकारी रूपनारायण झर्कियो। यसै समय झ्याम झुरुम सिसा फुटेको आवाज आयो कोठाभित्रबाट। उसका कोठामा ड्रेसिङ ऐना छैन, अरू कुनै त्यस फुट्ने खालका फोटोहरू पनि छैनन्। के फुट्यो होला, ऊ भित्र पस्यो। अह, केही त फुटेको छैन। कोठाको ढोकाको अघिल्तिर झुडाएको अभिनन्दन पत्रमा छ्यास उसका आँखा परे। यो कोठाभित्र फुट्ने चिज यही नै थियो, तर यो पनि त यथार्थ नै छ। यो नफुटेको देख्दा रूपनारायण झन अशान्त भयो। यस अभिनन्दन पत्रले उसको पढाइमा गोलमाल मात्र गरिदियो, तर आखिरमा त यो फुटेको रहेनछ, उसैको पनि खसेको पनि होइन रहेछ। झ्यामझुरुम फुटेको उसका खबटाहरू मझेरीमा छरपट्ट भएको दृश्य देख्ने उसको मानसिक प्रस्तुति थियो, चाहना थियो। तर यस्तो दृश्य देख्न नपाउँदा रूपनारायण अझै क्रोधित भयो। एकचोटि यसलाई भित्रबाट झिकेर मझेरीमा बजारो भने ठानो उसले। फेरि के सोचो कुनी, कोठाबाट बाहिरियो। रूपनारायण फेरि समाचार पढ्न लाग्यो। श्याम मिश्र गिरफ्तार भयो, उसलाई जागिरबाट निलम्बित गरियो, उसले सरकारी कोषको रकम हिनामिना गर्यो, बाढ पीडित किसानका राहतका लागि तोकिएको धनराशि आत्मसात गर्यो, ऊ राहत सामग्री बेच्दा बेच्दै पक्राउ भयो। रूपनारायणले यी कुराहरू विश्वास गर्न सकेन, उसले यताउता बुझ्ने कोसिस गर्यो। हो, कुराहरू साँचो हुन्, एक कान दुई कान गर्दा गर्दै घुइँ घुइँती भइसक्यो सारा गाउँ आज निस्ताएको छ, सारा गाउँमा शोकको माहौल छ, मानो आज यस तारापुर गाउँको ध्रुव तारो अस्तायो, त्यसैले आज सारा तारापुर निस्तायो। श्याम मिश्र यस गाउँमा रूपकथाको नायकमा परिणत भएको थियो, बाबुहरू आमाहरू आफ्ना नानीहरूलाई श्याम मिश्र जस्तै ठूलो मानिस हुने प्रेरणा दिन्थे। रूपनारायण पनि दशमीको टीको आफ्नो नातिको निधारमा टाँसी दिएर आयो दौड्न सुतेदेखि कृतिश्च नारायणसम्म आशिष दिन्थ्यो।

यतिले चित्त नबुझेर फेरि श्याम मिश्र जस्तो पढोस्, श्याम मिश्र जस्तै ठूलो नोकरी गरोस् भनेर आफूलाई चित्त बुझ्ने आशिष थपिदिन्थ्यो। आज यही मानिसको कुरो आफ्ना नातिहरूले थाहा पाउँछ कि भन्ने उसलाई अतेश छ। तर 3 वर्षको नानीले के बुझ्थ्यो यी कुरा? गाउँभरि श्याम मिश्रका कुरा चर्चा हुन लागो। मरालाई कहिले नपुगेको यस्तो राम्रो नोकरी, लाख रुपियाँ महिनाको नोकरी, गाडी घर सबै सुविधा, मराले गुन्द्रुकमै जाँच हालेछ। दाहाल बाबैले आफ्नो अभिमत व्यक्त गरे। दामोदर मास्टरले भने लोभ भनेको यस्तै

0: उमा मानिसले आफ्नो मर्यादा बिर्सिन्छन्। होइन, श्यामले के त्यस्तो अपराध गरो, हिजो आज को चाहिँ साधु छ? श्याम अर्को जातको थियो भने ऊ बाँच्ने थियो, यो त हेपाई हो का सपक्षमा गाउँबुढाको दृढ मत थियो। रूपनारायणलाई यी गन्थन सुन्ने धैर्य थिएन, ऊ घरतिर हानियो। ऊ श्यामलाई असाध्यै रुचाउँथ्यो, आफू भन्दा सानै भए तापनि ऊ श्यामलाई श्रद्धा गर्थ्यो, कारण श्याम मिश्र उनीहरूको गाउँको गौरव हो। यस गाउँको पहिलो मेट्रिक पास व्यक्ति उही नै हो। उसले मेट्रिकमा 80% नम्बर प्राप्त गर्दा यस गाउँले मानौ चाँडै नै मनाएको थियो। फूलको माला भित्राएर उसलाई सारा गाउँ घुमाएका थिए। उसले सम्मानमा अभिनन्दन अनुष्ठानको आयोजना गरिएको थियो। श्याम साह्रै सोझो र नम्र केटो हो। एउटा साधारण परिवारको छोरो, पढाइमा साह्रै ध्यान राख्ने, कसैसँग झगडा नगर्ने बानी थियो उसको। उसले बीए पनि राम्ररी नै पास गर्यो र पछि प्रशासनिक सेवाको परीक्षामा पास गरेर जिल्लाधिकारी भएसम्ममा घटनाहरू यस गाउँका मानिसलाई थाहा छ। जिल्लाधिकारी भएपछि ऊ गाउँमा साह्रै आउँदैनथ्यो, सायद उसको कामको व्यस्तताले होला, छुट्टीको सुविधा नहुनाले होला। जे होस्, उप्रेती गाउँहरूको धारण सकारात्मक नै थियो। जतिन्जेलसम्म उसका बाबु लामो बिमारी हुँदा पनि ऊ घर आएनन्। यस पटक श्यामका गाउँका मानिसले केही असन्तुष्ट भए। ऊ नआए पनि उसकी श्रीमती त आउन पर्थ्यो भन्ने चर्चा भयो। के श्याम बदल्यो त? के श्यामले उसको अतीत बिर्स्यो त? रूपनारायण घर आयो, श्यामप्रति जन्मिएको उसको घृणा पराकाष्ठमा पुग्यो। उसले त्यो अभिनन्दन पत्रका कुरा सम्झियो। यो अभिनन्दन पत्र कसैले उसलाई दिएका होइनन्, ऊ अभिनन्दित हुने योग्य होइन। उसले त न त कहिले राम्रो रिजल्ट गर्यो, न कतै ठूलो पुरस्कार पायो, न उसले कसैलाई धेरै चन्दा नै दिन सकेको छ। ऊ समाजका लागि मरिमेटी छ, तर कुनै दिन सत्ताधिकारी दलको चम्चा भएर तागुर मागुर गर्ने उसको बानी थिएन र उसले समाजसेवीको विशेषण सम्मान र अभिनन्दन पाएन। यो श्यामलाई दिएको अभिनन्दन पत्र थियो। श्यामले प्रशासनिक सेवा पास गरेर नोकरी पाउँदा गाउँलेहरूले दिएको अभिनन्दन पत्र। यो श्यामले घर लगेन, कारण उसले धेरै अभिनन्दन पत्र पाइसकेको थियो र यो चाहिँ रूपनारायणको काकालाई मेरो सम्मानमा यहीँ रहोस् भनेर छोडेर गएको थियो। रूपनारायणले श्यामप्रति जन्मिएको उसको आलो रिस पोख्ने उपयुक्त साधनका रूपमा यसलाई लियो। उसले त्यसलाई झुन्डाएको कोठीबाट झिक्यो र दुई हात उचालेर माटामा भाँच्यो, चकनाचुर भएर फुट्यो श्यामको अभिनन्दन पत्र। रूपनारायण बायो बेगमा अर्को कोठामा पस्यो र कुचो बोकेर फेरि फर्क्यो। सिसाका खपटाहरू कागजका टुक्राहरू बडाबुडुर पाडेर बाहिर मिलायो। उसको नाति अरिदमले हजुरबाले खबटा बोटुलेको ठाउँबाट एउटा सानो च्यातिएको कागजको टुक्रो लाएर उसलाई दियो। हजुरबा, यी अर्को कागज। खै नानी? उसले कागज दियो, अभिनन्दन पत्रको एउटा टुक्रा। अक्षरमा लेखेको थियो, तिम्रो उज्जवल भविष्यको कामना गर्दै।
1: श्रोताहरूले यतिसम्म सुन्नुभयो एउटा लघु कथा। यसका कथाकार हुनुहुन्थ्यो पूर्णबहादुर छेत्री, सुन्नुभयो गङ्गा छेत्रीबाट। यसका साथै आजको हाम्रो साहित्यिक कार्यक्रम यहीँ समाप्त हुन्छ। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको अन्तमा स्वीकार्नुहोस् रिता उपत्यायको आवाजमा यो गीत।

रीता उपाध्यायले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 पुन आँटिसकेको छ। भोलि 3:15 समाचारदेखि लिएर विविध रोचक कसरी लिएर हामी उपस्थित हुने नै छौँ। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।